नमस्कार, यो आकाशवाणी गुवाहाटी हो। समाचार सुन्नुहोस् दीपमणि शर्माबाट। असमको बाढ़ परिस्थिति आज पनि जटिल भइरहेको छ। यो बाढीमा 6 जिल्लाका 36,000 भन्दा धेरै मानिस क्षतिग्रस्तमा सम्मुखीन भएका छन्। असम राज्यिक दुर्योग व्यवस्थापना प्राधिकरणको भर्खरैको जानकारी अनुसार सम्प्रति 12 राजचक्रका 99 गाउँका 36,032 मानिस बाढमा क्षतिग्रस्त भएका छन्। हिजो सुनितपुर जिल्लाको चारद्वार राजचक्रको इलाकामा 1 मानिसको बढेको पानीमा डुबेर प्राण हराउँछ। लखिमपुर जिल्लाका सबैभन्दा धेरै 35,000 मानिस क्षतिग्रस्त भएका छन्। सुनितपुर, धेमाजी, जोरहाट, शिवसागर र डिब्रुगढ जिल्लामा विस्तृत अञ्चलहरू बाढको चपेटमा परेको छ। बाढको जिल्लाहरूमा प्रशासनले सहाय र उद्धार अभियान जोरदार राखेको साथै 24 सहाय केन्द्र खोलेर अत्यावश्यक सामानहरू वितरण गरिरहेका छन् भनेर प्रशासनको सूत्रले बताएका छन्। असम विधानसभामा 1600 अधिवेशन आज

अष्टम दिनको कार्यक्रममा बिहान 9:30 प्रश्नोत्तर घण्टाले सुरु भएको छ। आज सदन परिचालना नियमको 54 नम्बर नियमको अधीनमा छलफल अनुष्ठित हुनेछ। गुवाहाटी महानगरलाई पार्पल सिटी हिसाबले बनाउने कुरालाई छलफल हुने सम्भावना पनि छ। उतातिर बजेट सम्पर्कमा आज सदनमा विरोधीका उभय पक्षका विधायकहरूको वितर्कमा भाग लिनेछन्। विधानसभामा हिजो राज्यमा 5 वर्षमा 15,861 हेक्टर जमी दखलमुक्त भएको भनेर वन मन्त्री जयन्त मल्ल बरुवाले प्रकाश गर्दछन्। उतातिर राज्यलाई 2025-26 वर्षमा विदेशी पर्यटकको संख्या 47,000 वृद्धि भएको भनेर हिजो पर्यटन मन्त्री अजन्ता नेउगले विधानसभामा प्रकाश गरेकी छिन्। मुख्यमन्त्रीको अध्यक्षतामा हिजो दिसपुरको लोकसेवा भवनमा राज्यलाई अघि बढाउने विशेष सहाय योजना

उतातिर बजेट सम्पर्कमा आज सदनमा विरोधीका उभय पक्षका विधायकहरूको वितर्कमा भाग लिनेछन्। विधानसभामा हिजो राज्यमा पाँच वर्षमा 15,861 हेक्टर जमी दखलमुक्त भएको भनेर वनमन्त्री जयन्त मल्ल बरुवाले प्रकाश गर्दछन्। उतातिर राज्यलाई 2025-26 वर्षमा विदेशी पर्यटकको संख्या 47,000 वृद्धि भएको भनेर हिजो पर्यटन मन्त्री अजन्ता नेउगले विधानसभामा प्रकाश गरेकी छिन्। मुख्यमन्त्रीको अध्यक्षतामा हिजो डिसपुरको लोकसेवा भवनमा राज्यलाई अघि बढाउने विशेष सहाय योजना 2026-27 को अग्रगति सन्दर्भमा एउटा पर्यालोचना बैठक अनुष्ठित हुन्छ। विभिन्न विभागको विषयहरूसित मूलधन विनियोगको निम्ति राज्यलाई अघि बढाएको यो सहाय योजनाको अग्रगति सम्पर्कमा भएको पर्यालोचना बैठकमा मन्त्री डाक्टर रनोज पेगु, जयन्त मल्ल बरुवा, पीयूष हाजरिका, अतुल बोरा, केशव महन्त, निलिमा देवी, विमल बोरा उपस्थित रहन्छन्। उतातिर राज्यको बाढ र अरू अरू स्पर्शकातर परिस्थितिको परिप्रेक्ष्यमा साधारण तथा सरकारलाई सहयोगिता अघि बढाउनको लागि गठन गरेको दुर्योग व्यवस्थापना समितिको विषयहरूसित हिजो एउटा बैठक अनुष्ठित हुन्छ। यो बैठकमा बीजेपीका असम प्रदेशको सभापति दिलीप शैकिया, साधारण सम्पादक रविन्द्र राजु र मन्त्री पीयूष हजारिकाले भाग लिएका छन्। असमिया चलचित्रकी एउटी जनप्रिय अभिनेत्री पूर्वी शर्माको हिजो साँझ आकस्मिक रूपले मृत्यु हुन्छ। अस्वस्थ भएपछि परिवारले चिकित्सालय लान्छन्, तापनि चिकित्सकले उहाँलाई मृत घोषणा गरेका छन्। 1980 निप बरुवा परिचालित आजली नबौ चलचित्रले सिनेमा जगतमा आत्मप्रकाश गरिया अभिनेत्री अभिमान, पिता पुत्र, सोन मैना, प्रथम रागिनी, बारुद, सिराज, जीवन, नदीर दुटीपार, नायक, कैनादान, रक्तबीज, विधाता जस्ता निकैवटा जनप्रिय चलचित्रमा अभिनय गरे र दर्शकलाई आप्लुत पारेकी थिइन्। शिल्पी पूर्वी शर्माले मृत्युको समयमा स्वामी विशिष्ट अभिनेता तपन दास, एउटी छोरी लगायत धेरैलाई छाडेर गइन्। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले अभिनेत्रीको वियोगमा गम्भीर शोक प्रकाश गर्नुभएको छ। एउटा शोकवार्तामा मुख्यमन्त्रीले एकजना गुणी शिल्पी हिसाबले अभिनेत्रीले छाडेर गएकी सृष्टि र शिल्प साधनाले सधैँ चलचित्र प्रेमीलाई अनुप्राणित पार्छ भनेर उल्लेख गर्दछिन्। आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट सुनिरहनु भएको थियो समाचार, अहिलेलाई पूरा भयो।

जीवजन्तु पानीमा निर्भर छ। पृथ्वीको ठूलो भाग पानीले ढाकेर राखे तापनि सबै पानी पिउन योग्य छैन। त्यसैले उपलब्ध स्वच्छ पानीको संरक्षण गर्नु हाम्रो प्रमुख जिम्मेदारी हो। तर आज बढ्दो जनसङ्ख्याको तीव्र सहरीकरण, उद्योगको विस्तार र लापरवाहीकता कारणले जल प्रदूषण दिन प्रतिदिन बढिरहेको छ। श्रोताबिन, यो जल प्रदूषण बारे कुरा जारी राख्दै आउनुहोस् त, पहिलो गीत सिकार्नुहोस् कुन्ती मुक्तानको कण्ठमा यो गीत।

नमस्कार श्रोताबिन, हामी आकाशवाणी गुवाहाटीको महबौ शाखा अन्तर्गत नेपाली प्रसारण सेवाबाट बोलिरहेको छौँ। श्रोताबिन, हाम्रो यो कार्यक्रम प्रसारण भइरहेको छ मिडियम एपको 411.5 मिटर, तदनुसार 729 किलोहर्ज र एफएम ब्यान्डको 101.6 मेगाहर्जमा। श्रोताबिन, समय स्टुडियोहरू अनुसार 3:21 र 26 सेकेन्ड भएको छ। यसको साथसाथै स्टुडियोमा म गङ्गा छेत्री र दिपामणि शर्माले सम्पूर्णमा हार्दिक स्वागत गर्दै सुरु गरेका छौँ हाम्रा आजका कार्यक्रमहरू। श्रोताबिन, कार्यक्रमको दोस्रो चरणमा प्रस्तुत छ उद्घोषकका कार्यक्रम, र उद्घोषकको कार्यक्रममा पहिलो गीत सिकार्नुहोस् कुन्ती मुक्तानको कण्ठमा यो गीत। र गीत सुन्ने क्रममा हामीले पहिले केही वार्ताको सुझाव दिन गइरहेको छौँ, जल प्रदूषण र यसको प्रभाव। र श्रोताबिन, हामी सबैलाई थाहा छ पानी बिना जीवन सम्भव छैन, र मानिस र जानवर र वनस्पति सम्पूर्ण

0: पोखरी, इनार वा अन्य जलस्रोत, फोहोर वा रासायनिक पदार्थ, प्लास्टिक, ढल वा विषालु पदार्थ मिसिएर पानीको गुणस्तर बिग्रिन्छ, त्यसलाई जलप्रदूषण भनिन्छ। यस्तो पानी मानिस, जानवर तथा वातावरणका लागि हानिकारक हुन्छ। जलप्रदूषणका मुख्य कारणहरू पहिले घरबाट निस्किने ढल र फोहोरलाई प्रशोधन नगरी नदी वा खोलामा मिसाउनु, दोस्रो उद्योगबाट निस्किने रासायनिक फोहोर, विषादी र धातुयुक्त पदार्थ सिधै जलस्रोतमा फाल्नु, तेस्रो कृषि क्षेत्रमा अत्यधिक रासायनिक मल र विषादीको प्रयोग र वर्षासँगै यी पदार्थ नदी र तालमा पुग्दछ, चौथो प्लास्टिक बोतल र झोला र अन्य फोहोर जथाभावी पानीमा फाल्नु, यसको कारणले हाम्रो जलप्रदूषण उत्पन्न हुन्छ। श्रोताबिन, जलप्रदूषण बारेमा जारी राख्दै अब दोस्रो गीत सुन्नुहोस्।
1: श्रोताबिन, दोस्रो गीत आउनुहोस् त सुनौ प्रदीप कुमार शर्माको कण्ठमा।